0: श्रोतेहो, या गीताबरोबरच आमचा हिंदी चित्रपट संगीताचा कार्यक्रम संपला. श्रोतेहो, या कार्यक्रमात आपण गीतकार पटकथा लेखक राजेंद्र कृष्ण यांची गीतं ऐकलीत. हिंदी चित्रपट संगीत आपण पुन्हा ऐकू शकाल 9:20. आकाशवाणीचं हे छत्रपती संभाजीनगर केंद्र आहे. 9:00 ऐका उर्दूतून बातम्या.
1: ये आकाशवाणी छत्रपति संभाजीनगर है. मुंतहा फारूकी से इलाकाई खबरें सुनिए. पेश है खास खबरों की सुर्खियां. गैर मौसमी बारिश के नुकसानात के इजाले के लिए 16,71,00,000 रुपये के फंड्स मंजूर. छत्रपति संभाजीनगर और बीड़ अजला के लिए 12,27,00,000 रुपये. नीट इम्तहानात के लिए तमाम मुतालिका इदारों को मुस्तैद रहने की वजीर आला की हिदायत. پلاسٹک کرنسی نوٹوں کی تجویز آر بی آئی کے زیر غور. غذائی اشیاء کی پیکنگ کے لیے اخبارات کا استعمال بند کرنے کا حکم. عالمی یوم ماحولیات کے حوالے سے مختلف پروگراموں کا انعقاد. اور 18 سے کم عمر کھلاڑیوں کے ایشیا کپ ہاکی ٹورنامنٹ میں پاکستان کو شکست دے کر بھارت فائنل میں. اب خبریں تفصیل سے. مارچ کے مہینے میں ریاست